0: Listen. Learn. Discover. With radio station FM 92.6 UCP ki duniya.
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन।
1: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन।
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: UCP की दुनिया।
2: आप सुन रहे हैं FM 92.6।
0: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। आप मैं आपकी मेजबान तहज़ीन अली आपको प्रोग्राम नखले अदब में खुश आमदीद कहती हूँ। उम्मीद करती हूँ आपका हफ्ता बहुत अच्छा गुजरा होगा, आप बहुत पॉजिटिव रहे होंगे और बहुत पॉजिटिव एनर्जी के साथ आपका हफ्ता गुजरा होगा। आज हमने अपने प्रोग्राम में जिस मौजू का इंतखाब किया या जिस पर गुफ्तगू करने के लिए आज हमने अपने गेस्ट को भी दावत दी है, वो है जदीदियत और जदीदियत के मसाइल और आला तालीम पर, जिस पर गुफ्तगू करने के लिए हमारा साथ देंगे सरमद वली खान, जो कि टीचर हैं, रिसर्चर भी करते हैं और इसके अलावा वो पब्लिक स्पीकर भी रह चुके हैं और बहुत सी नॉन प्रॉफिट ऑर्गेनाइजेशन के साथ भी मुंसलिक हैं। अस्सलाम वालेकुम सरमद, कैसे हैं आप?
3: वालेकुम सलाम, मैं ठीक हूँ, आप कैसे हैं?
0: अल्हम्दुलिल्लाह। सबसे पहले तो बहुत बहुत शुक्रिया कि आपने हमें वक्त दिया और अपनी मसरूफियत से हमारे लिए और हमारे सामईन के लिए वक्त निकाला। मुझे अंदाजा है कि कितनी मसरूफियत वाली रूटीन होगी आपकी, तो सबसे पहले तो मैं चाहूंगी कि आप अपने बारे में हमारे सामईन को अब बताएं कि आप क्या क्या करते हैं और क्या कर चुके हैं।
3: जी, मैं पॉलिटिकल साइंस का ग्रेजुएट हूँ गवर्नमेंट कॉलेज यूनिवर्सिटी से। वहाँ काफ़ी मुख्तलिफ सोसाइटीज़ के साथ भी मैं एसोसिएटेड रहा, जिनमें से सबसे ज़्यादा मेरा वक्त डिबेटिंग सोसाइटी में गुजरा। पार्लिमानी डिबेट्स, पार्लियामेंट्री डिबेट्स के साथ भी एसोसिएटेड रहा, काफ़ी अरसा की भी। और उसके बाद मैंने मुख्तलिफ जगहों पर काम भी किया, पढ़ाया भी। और एक रिसेंटली हमारा एक इनिशिएटिव था राय साजी, वहाँ हमने इन्हीं पार्लियामेंट्री डिबेट्स जो थी, जो कि ऑक्सफोर्ड यूनियन स्टाइल पे 3-on-3, हमने पब्लिक में भी इंट्रोड्यूस कराई। और हमने दो शहरों में, लाहौर और इस्लामाबाद में, मुख्तलिफ मौजूआत पर तकरीबन कोई 8 डिबेट्स भी अरेंज करवाई, जिसमें हम मुख्तलिफ स्कॉलर्स को, मुख्तलिफ रिनोन थिंकर्स को बुलाते थे ताकि वो आएँ और पब्लिक में एक मौजू के ऊपर उस तरह बहस करें जिस तरह के एक पार्लिमानी मुकरर करता है, यानी दलील के साथ और मंतक के साथ।
0: अगर मैं आपसे इसी मौजू पर रहते हुए पूछना चाहूँ कि आपके ख्याल में, या जो भी आपका एक सर्कल था, ऑब्वियसली एक टीम के साथ काम होता है, तो बेसिक आइडिया क्या था राय साजी के पीछे और क्या मतलब आप किस पैटर्न को लेकर चलना चाह रहे थे? आपने बताया कि वो पार्लियामेंट्री स्टाइल था और उसमें ऑपोजिशन और गवर्नमेंट साइड्स होती हैं, तो इसके बारे में अगर थोड़ा सा आप एलैबोरेट कर दें हमारे सामने के लिए।
3: जी, हम डिबेटिंग सोसाइटी से ही हमारा एक सीनियर्स का के साथ एक ताल्लुक बन गया था। हमारे एक सीनियर थे, उन्होंने ये इनिशिएटिव शुरू किया था, तो हम भी फिर उनके साथ जुड़ गए। और मकसद ये था कि माशरे में जो अदम बर्दाश्त है उसे कम करने के लिए एक रिस्पेक्टफुल डिसएग्रीमेंट की फ़िज़ा जो है वो कायम की जाए, ताकि लोग मुख्तलिफ आरा के बारे में सुन सकें, उन्हें बर्दाश्त कर सकें और दलील से बात करना सीखें, बजाय इस तरह के जिस तरह टॉक शोज़ में यूजली होता है या TV पे आजकल हो रहा है कि लोग एक दूसरे के बारे में लान तान करते हैं, बहुत गु़स्से से जज्बात में बोल रहे होते हैं। तो हमारा मकसद यह था कि ये हेल्दी कल्चर है डिबेट्स का और मुबाहसे का, उसे पब्लिक में आना चाहिए ताकि लोग उनसे कुछ सीख भी सकें, हर पोजीशन के पीछे जो मौजूद रैशनल है मुख्तलिफ लोगों का उसके बारे में भी आगाह हो सकें। तो इससे होता है कि आप अपने मुखालिफ की जो पोजीशन है उसे पूरी तरह जब जान लेते हैं तो आपके दिल में उनके लिए बर्दाश्त भी बढ़ती है और उनके लिए इज्जत भी बढ़ती है, क्योंकि आप उन्हें सिर्फ विलीफाई नहीं कर रहे होते, आपको समझ आ जाती है कि वो भी अपने रीजन्स के साथ किसी एक पोजीशन पर खड़ा है, वेदर वो राइट पे है, वो लेफ्ट पे है, वो सेंटर है, जहाँ पे भी।
0: बिल्कुल ठीक आपने बात की कि दलील के बगैर आजकल बात कर बहुत ज़्यादा हो गया। हम देखते हैं कि आपने कोई چونکہ میں خود بھی ایک میڈیا کی اسٹوڈنٹ ہوں, تو آپ دیکھتے ہیں کہ سوشل میڈیا پہ بغیر انویسٹیگیشن کیا آپ نے کوئی خبر سنی اور فوراً ری پوسٹنگ شروع کر دی, اور بعد میں جا کے پتہ چلتا بھی ہے کہ بہت سی خبریں ایسے غلط تھیں. آپ کو کیا لگتا ہے, یا آپ کا اگر ایک عرصہ ان کے ساتھ گزرا ہے تو وٹ ڈو یو تھنک کہ اس کے بعد کوئی پازیٹیو چینج آیا آس پاس, یا پھر کتنا چینج ضروری ہے ڈیبیٹس کا؟
3: آئی مین چینج تو ہم اسے کوانٹیفائی ایز سچ نہیں کر سکتے کہ کتنے لوگوں کے موقف بدلے یا ایسا کچھ, کیونکہ کئی چیزیں ایسی ہوتی ہیں وہ بڑی امورفس طریقے سے تبدیلی لاتی ہیں. تو ہمارے جو جتنی بھی ڈیبیٹس تھیں ان کی ریکارڈنگ یوٹیوب پہ بھی اپلوڈ ہوتی تھی, سوشل میڈیا پہ بھی اپلوڈ ہوتی تھی, تو ان کی ایک ریچ ہوتی ہے. تو نمبر وائز ہم نے مطلب تھاؤزنڈس کے حساب سے لوگوں کو ریچ کیا, ویوز بھی آئے, مطلب اوپینینز بھی مختلف قسم کے آئے, کامنٹس بھی آئے. تو اس کے اوپر ایز این انیشیٹو بھی بہت تنقید ہوئی, اور اس سے ہٹ کے دیکھیں تو کئی لوگوں نے بڑا سراہا بھی اسے. تو مکس قسم کا رسپانس ہے. تو یوزلی پبلک میں یہی ہوتا ہے کہ جب آپ کوئی بات کرتے ہیں یا کچھ کام کرنے کی کوشش کرتے ہیں تو وہاں دونوں سائڈ کے ویوز آپ کو ملتے ہیں. تو ان ٹرمز آف چینج تو میں ایگزیکٹلی کوانٹیفائی کر کے آپ کو نہیں بتا سکتا.
0: بالکل, اب یہ ایک اچھا ادارہ تھا, میں خود بھی یہاں کے ایونٹس اٹینڈ کرنے گئی تھی, لیکن اگر دیکھا جائے تو یہ ایک اچھے لیول پر تھا. آپ کو کیا لگتا ہے کہ جس طرح پبلک سیکٹر کے اسکولس, کالجز یا یونیورسٹیز ہیں, وہاں پہ یہ چیزیں ایسے نہیں ہیں, تو وہاں کتنا ضروری ہے ایسا ان چیزوں کا ہونا؟ کیونکہ اگر اسکول سے یا کالج سے ایک بیس بنے گی تو آگے جا کے, کیونکہ وہی ایج ہوتی ہے نا, آپ جہاں جب چیزیں کنزیوم کر رہے ہو یا آپ کو پتہ ہے کہ اب میں نے اپنا کچھ چوز کرنا ہے, یا 17-18 کی جو ایج ہے, تو وہاں کتنی ضروری ہے ایسی ڈیبیٹس ہونا؟ یا آپ کا کوئی انیشیٹو تھا کہ آپ ان اسکولس یا کالجز میں جا کے کروائیں؟
3: جہاں تک اسکولس اور یونیورسٹیز اور تعلیمی اداروں میں ڈیبیٹس کے ہونے کی بات ہے, تو ڈیبیٹس ایک بہت ہیلدی ایکٹیویٹی ہیں, چاہے وہ ڈکلیمیشن ہوں چاہے وہ پارلیمنٹری ہوں. دا تھنگ از کہ ایون پبلک سیکٹر یونیورسٹیز لائک گورنمنٹ کالج یونیورسٹیز یا پنجاب یونیورسٹی جو کہ بہت پرانی ہے, وہاں تو ایک مباحثے کی روایت بھی قائم ہے. ڈیبیٹنگ سوسائٹی جو ہے گورنمنٹ کالج کی, اٹ از دا اولڈیسٹ ڈیبیٹنگ سوسائٹی ان ایشیا میرے خیال میں. تو کچھ جگہوں پہ تو ایک سسٹم اسٹیبلشڈ ہے, کچھ جگہیں ایسی ہیں جہاں پہ ریچ نہیں ہے یا جہاں پہ یہ روایت نہیں ہے, یا زیادہ سے زیادہ اگر آپ پبلک اسکولس میں چلے جائیں تو ایٹ بیسٹ ڈکلیمیشن کا رواج ہے. تو پارلیمنٹری ڈیبیٹس وہاں پہ نہیں ہیں, شاید وہ لیک آف ریسورسز بھی ہے, شاید وہاں پہ لیک آف ایکسیس بھی ہے ٹورڈز گڈ مینٹورز. اور جہاں تک رائے سازی کی بات ہے تو پلان تو یہی تھا کہ یہ ایکسپینڈ کر جائیں گے تو ہم ایون جو پبلک اسکولز میں جا کے بھی لوگوں کو سکھائیں گے بھی سارا کچھ, لیکن اگین کئی چیزیں جو ہیں وہ پیسے اور فنڈز کے بغیر ممکن نہیں ہو پاتی. تو جب تک یہ پروجیکٹ چلا تو تب تک تو ہم نے کیا جو کچھ کر سکتے تھے, اس کے بعد ابھی ہم جو ہیں تھوڑے سے ہالٹ پہ ہیں, کیونکہ اگین دیز تھنگز ریکوائر لاٹ آف ریسورسز ٹو کیری آؤٹ. یس, تو وہ ایک سچویشن بنی ہوئی ہے.
0: بالکل سرمد, بہت اچھی گفتگو کر رہے تھے, ہم نے رائے سازی پر بات کی. جس طرح ہمارا موضوع بھی آج جدیدیت اور اعلیٰ تعلیم کا ہے, تو ایک وقفے کے بعد, ایک میوزیکل بریک کے بعد ہم بات کریں گے جدیدیت پر اور اعلیٰ تعلیم پر بھی بات کریں گے. تو سنتے رہیے FM 92.6 UCP کی دنیا.